0: सुनबाला बहिनीहरू निशा मीना साथै सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी हार्दिक नमस्कार छ भनेर भन्नुभएको छ। हाम्रो पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ सबैलाई।
1: सबैमा चाहिँ उहाँको नमस्कार पुर्नु पर्ला होइन बहिनी?
0: हजुर दाजु, हजुर।
1: चाडबाडको बेलामा सम्झियो भन्ने हुन्छ नि बहिनी।
0: हजुर हजुर, म नियमित रूपमा परदेशीको सन्देश सुन्ने गर्दछु। हुन त अन्य कार्यक्रमहरू पनि सुनिरहेको हुन्छु, तर मलाई यो कार्यक्रम विशेष लाग्छ किनकि विभिन्न गाउँठाउँको आआफ्नै चालचलन, संस्कार र संस्कृति र वस्तु स्थिति जान्न पाइन्छ भन्नुभएको छ।
1: हो नि, अब हाम्रो श्रोताले कति इन्फर्मेसन दिनुहुन्छ होइन त? अस्ति हामीले कस्तो छ यो बाटो भनेर सुन्दाखेरि बाहिरको बाटो त्रिमुर राजपथ होइन,
0: हजुरको
1: बारेमा हाम्रो मित्रले राजा राम रायमाजीले कति राम्रोसँग विस्तारमा भन्नुभयो हामीलाई, जानकारी दिनुभयो। र त्योभन्दा पहिला पनि एकताली उहाँले भनेको कुरा सम्झना छ कि मलाई। पहिला पहिला अब यो अर्किड के बहिनी, सुनाखरी फुल छ नि होइन, जङ्गलमा फुलिरहने कति प्रजातिका छन्, कसैलाई हेक्का नभएको, कसैले नपढेको अथवा रिसर्च नगरेको, तर विदेशीलाई चाहिँ यसको मतलब थाहा भएर गाउँ ठाउँमा गएर नि बहिनी होइन, अब कुनाकन्दरामा गएर अर्किड फुल टिप्न लाउने अनि गाउँलेलाई अलिअलि पैसा दिने अनि त्यो चाहिँ बाटोमै राखिदिने क्या बहिनी, सुकाएर त्यसको चाहिँ भनौँ न अब मुख्य चाहिने चिजहरू चाहिँ लिएर गएर औषधि बनाउँदो रहेछन् क्या होइन। यो राजाराम रायमिजीले भने जस्तो लाग्छ मलाई, किनभने पहिला पहिला त्यो भेगमा अर्किड फुल यानि कि सुनाखर यति धेरै हुन्थ्यो, त्यसरी टिप्दाखेरि अब अलि अव्यवस्थित हुँदाखेरि चाहिँ धेरै हाम्रो त हरायो, अहिले पनि यसको हामीले भ्यालु बुझ्यौँ भनेर भन्नुभएको थियो क्या बहिनी। त्यसरी गाउँठाउँको कुराहरू हामीले बुझ्न सक्छौँ, हामीले चाहिँ त्यसलाई चाहिँ बचाउन सक्छौँ, संरक्षण गर्न सक्छौँ एकअर्कामा कुराकानी गर्दाखेरि होइन। हाम्रो देशमा के छैन र होइन, हरेक कुरा छ तर हामीले चाहिँ त्यसको हामीले जानेकै छैनौँ, बुझेकै छैनौँ त्यसले गर्दाखेरि, तर यी कुराहरू चाहिँ हाम्रो श्रोताहरूबाट पनि धेरै थाहा हुन्छ नि बहिनी। तपाईँले अब हर्टिकल्चरमा जानुभयो अथवा कतै जानुभयो, फ्लावर एक्जिबिसनमा जानुभयो भने चाहिँ एउटा अर्किडको फुल किन्दाखेरि कति पर्छ त भन्नुहोस् त?
0: एकदमै धेरै महँगो छ नि दाजु, यो त
1: एउटालाई 2-3 हजार पर्छ होइन। त्यसले गर्दाखेरि घरमा सजाउँदा कति राम्रो हुन्छ, तर हाम्रो डाँडा पाखा कन्द कन्दरा रुखका कुना काप्चामा यो अर्किड जातिको र अन्य फुलहरू पाइरहन्छन् बहिनी होइन। राजाराम रायमाजीलाई धेरै धेरै धन्यवाद छ।
0: अब हाम्रो छवि दाई भन्नुहुन्छ, कुशल छौँ र कुशलताको कामना गर्दछौँ भन्नुभएको छ।
1: आरामै हुनुहुँदो रहेछ, यसपालि त गर्मी भयो बेलायतमा धेरै, अब जाडो पनि त्यस्तै बढ्ला जस्तो पो छ त बहिनी।
0: ल है छवि दाई, तपाईँहरू आफ्नो ख्याल राख्नु होला। यसपालिको नेपाली नारीहरूको महान चाड हरितालिका तिज, त्यस्तै गरी दसैँ तिहार मनाउन पनि अलिक गाह्रो छ भनेर भन्नुभएको छ है। नेपालमा रोइरहेको बखत जुन भोटेकोशीमा आएको भीषण बाढीमा जीवन गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। सम्पूर्ण घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको अनि शोक सन्तप्त परिवारप्रति यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर म भन्न चाहन्छु भन्नुभएको छ।
1: हो नि, अब हामीले चाहिँ अहिलेको बेलामा कति जनधनको क्षति भयो भनेर कुरा मात्रै गरिरहेको छौँ होइन बहिनी?
0: हो नि दाजु,
1: तर त्यो बाहेक पनि हाम्रो सम्पूर्ण इको सिस्टम नै तहलमा चाहिँ तलमाथि भएको छ कि बहिनी होइन। इको सिस्टम भन्नाले धेरै कुरा आउँछ, किट पटङदेखि लिएर धेरै कुरा आउँछ होइन, अनि बाली नालीदेखि लिएर जीव जन्तुहरू होइन, त्यहाँ आश्रित भएकाहरू को हेक्का, त्यसको लेखाजोखा अझै गर्न बाँकी नै छ। त्यस कारणले हाम्रो नेपाललाई विकसित राष्ट्रले केही मद्दत गर्नुपर्छ भन्ने आवाज बुलन्द रूपमा उठिरहेको छ बहिनी।
0: हजुर हजुर, एकदमै। र उहाँले चाहिँ अब अलिकति खल्लो हुने भयो, यो सबै चाडबाडहरू भन्नुभएको छ, हामी सबैको लागि एकदमै खल्लो भइरहेको छ होइन दाजु। अब धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो होइन, धेरैको घरबार उजाडिए भनौँ न होइन, घाइते पनि भए, त्यो हिसाबले त अब हामीले यो वर्षको दसैँ तिहार पनि खासै रमाइलोसँग मनाउने छैनौँ भनौँ न।
1: सबैमा यसको इफेक्ट परेको छ। तपाईँले भिडियोमा कतिले चाहिँ अपलोड गरेको देख्नुभयो अरे होइन?
0: हजुर दाजु, हजुर।
1: साथ यो धादिङ हो या नुहाकोटको अथवा त्रिशुलतिरको एउटा कुकुरको देख्नुभयो आफ्नो घरको एरिया छोड्दै नछोडेको के नामो निशान छैन घर
0: गए
1: तर उसलाई थाहा छ कि बसेको मालिकको घर त्यही हो उसको घर त्यही हो त्यही एरियामा छ भनेर छोड्दै नछोडेको मलाई यस्तो रुन मन लाग्यो देखेर त्यस्तो जस्तो देख्दा मन छिया छिया
0: एकदमै हजुर भावुक पनि भएर हामीले गत हप्ता त्योभन्दा अगाडिको हप्ता पनि एकदमै गाह्रो भई चलायौँ कार्यक्रम गर्नुपर्छ है अब

0: उहाँले पनि त्यो शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर भन्नुभएको छ र अगाडि लेख्नुहुन्छ, जे जस्तो आपत्ति परे पनि शोकलाई शक्तिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ, र यो दुःखद घडीलाई बिर्सी सुखको आगमन आशा गर्दै सम्पूर्ण दिदी बहिनी आफन्तजनहरूमा सदा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गल भए शुभकामना व्यक्त गर्दछु भनेर भन्नुभएको छ दाजु।
1: एकदम राम्रो कुरा हो, यो बेलामा एकअर्कामा सपोर्टको आवश्यकता पर्दछ। दुई शब्द बोल्दा लेख्दाखेरि पनि धेरै ढाडस हुन्छ नि बहिनी, होइन?
0: अवश्य पनि हुन्छ दाजु। हजुर, छवि दाई जस्तै हाम्रो अर्का हुनुहुन्छ नि पोखरी कान्छा दाजु, राजेन्द्र बान्तवा राई दाजु है, उहाँले त यो दुःखद घडीमा हरेक हप्ता पत्र लेख्नुभयो र उहाँले त्यही कुरा गर्नुभयो होइन, जति पनि ज्यान गुमाए हाम्रा दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूकै बारेमा लेख्नु भएको थियो र एकदमै दुःख व्यक्त गर्नुभएको थियो दाजु।
1: कतिको त भनौँ न त्यहाँ भएको नभएको पनि थाहा छैन क्या बहिनी, कोही कोही मान्छे हुन्छ नि आफ्नै तालमा हिँड्ने हुन्छ नि होइन, कहिले कहाँ जान मन लाग्छ कहिले कहाँ जान मन लाग्छ होइन, घर परिवारलाई पनि थाहा छैन साथीभाइलाई पनि थाहा छैन, त्यस्ता व्यक्तिहरू त्यहाँ परेको नपरेको पनि थाहा छैन क्या बहिनी, होइन? कहाँ अनि खालि दे आर नट फाउन्ड होइन, त्यसले गर्दाखेरि उहाँ पर्नु भएको छ छैन के गर्ने, घर परिवारमा आफन्तहरूलाई कति वेदना के बहिनी, होइन? गर्दाखेरि एकदमै दुःखदायी घटना भयो, अब यस्तो कहिले पनि नहोस् के बहिनी,
0: कहिले नहोस् र एकदमै सोच्दै नसोचेको भयो होइन, र सबै अब जमिनमै बिलाए भनौँ न, जमिनमै दबिए है, अब सबैले होसियार साथ बिना तडक भडकको साथमा देशको हालत र स्थितिलाई ध्यानमा राखेर चाडपर्वहरू मनाउनु होला र यो म चाहन्छु पनि भन्नुभएको छ। हामीले पनि त्यही हो दाजु, अब गत साल होइन गत वर्षको कुरा गर्नुपर्दा जेएनजी आन्दोलन भयो, धेरै भाइ बहिनीहरूले ज्यान गुमाउनु पर्यो, सेप्टेम्बर महिनामा भएको थियो, अक्टोबर महिनामा हाम्रो के थियो दसैँ थियो है, गत वर्ष पनि त्यही भयो, यो वर्ष पनि त्यस्तै भयो है। हजुर, अब उहाँ चाहिँ परिचयतर्फ लाग्नु भएको छ। मेरो परिचय भन्नुपर्दा छवि थापा गुल्मी जिल्ला हङ्सेरा पम्पुका मेरो कर्मभूमि भने बेलायतको फोक्सटन केनमा हो र अहिले भने म परिवारसहित यहीँ बसिरहेको छु र काम पनि गर्दैछु भन्नुभएको छ। सम्झना भन्नुपर्दा सर्वप्रथम त बहिनी कान्छी, अहिले उहाँ चाहिँ अस्ट्रेलिया भ्रमणमा हुनुहुँदो रहेछ, उहाँ चाहिँ तारा थापा गलामी है, उहाँ चाहिँ नेपालबाट अस्ट्रेलिया जानुभएको रहेछ, उहाँलाई पनि एकदमै सम्झिनु भएको छ। त्यस्तै गरी बहिनीलाई भन्नुभएको यसपालिको तिज दसैँ तिहारमा पनि साथ दिन असमर्थ भएँ, भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सधैँ नजिक छौँ, आशीर्वाद र सम्झना छ भनेर चाहिँ हाम्रो तारा दिदीलाई उहाँले यही सन्देश मार्फत यो सम्झना पुर्याउनु भएको छ।
1: यो सन्देश अवश्य पनि अस्ट्रेलियामा सुन्नुहुन्छ होला अनलाइनमा, होइन त?
0: हजुर हजुर, अब अस्ट्रेलियामा त गर्मी सुरु हुन लाग्यो होइन,
1: त्यही त ठ्याक्कै उल्टो हुन्छ, सदर्न हेमिस्फियरमा अर्कै हुन्छ।
0: हजुर, अब सानो मन नगर्नु होला भनेर भन्नुभएको छ, र त्यस्तै गरी सूर्य गलामी उहाँको ज्वाइँ हुनुहुन्छ है, ज्वाइँ सूर्य गलामी अनि भान्जी भान्जा नाति र नातिनी उहाँहरूलाई पनि सम्झाउनु भएको छ। त्यस्तै गरी बुटवल शङ्करनगरमा बस्नुहुने दाई भाउजू भाइ बुहारी भान्जा भान्जी नाति नातिनीहरू साथै आफन्तजनहरूमा पनि साइन अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ। गुल्मी पम्पुका हङ्सरामा बस्नुहुने सम्पूर्ण फुपू दिदी बहिनीहरू आफन्तजनहरूलाई साइन अनुसारको ढोग आशीर्वाद धेरै धेरै सम्झना छ। हजुरहरू सबैले फेरि पनि आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला, के गर्ने आज भोलि त पहिलाको जस्तो रमाइलो हुँदैन, गाउँघर सुनसान हुँदै गइरहेको छ र अहिले लिङ्गेपिङ चर्खेपिङ बनाउने दाजुभाइहरू पनि पाइँदैन होइन, अघि बिना दाजुले भने जस्तै सबैजना विदेशी, जे जस्तो छ जे जस्तो छ त्यसमै खुसी र सुखको साथ जीवनयापन गर्दै जानुहोला शुभकामना छ। रूपन्देही मुर्गैयामा रहनुहुने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणामा, त्यस्तै गरी मेरी जीवनसाथी गीता थापा राणा, साला गगन अनि बहिनी निलु र सोही ठाउँमा बस्नुहुने सबै सबै आफन्तजनहरू र सपरिवारमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि सम्झना छ। उहाँले चाहिँ योभन्दा अगाडि के लेख्नु भएको थियो दाजु भन्दाखेरि, उहाँको अहिले मिसेज गीता थापा दिदी हुनुहुन्छ नि, हजुर, उहाँको जीवनसङ्गी चाहिँ अहिले नेपालमा हुनुहुन्छ र नेपालमा अहिले उहाँ मुर्गैयामा जानुभएको छ होइन, सायद उहाँ काठमाडौँ आउँदाखेरि स्टुडियो बस्नुहुन्छ होला, र मैले दाजुलाई भनेको छु कि भाउजूलाई चाहिँ काठमाडौँ आउँदाखेरि जसरी भए पनि हामीलाई फोन गर्न लाउनु भनेर।
1: ओके, आउनुहुन्छ होला, त्यसको लागि हामीले तयारी गर्नुपर्छ होला होइन, खातिरदारीको लागि तयार भएर बस्नुहोस् है बहिनी,
0: एकदमै तयार छु दाजु म चाहिँ। हजुर, अब उहाँले काठमाडौँ बिजिएनमा पनि सम्झना पुर्याउनु भएको छ है, काठमाडौँ बिजिएनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ, दिदी लीला, ठुलो बाबा, दुई बहिनीहरू र परिवारमा ढोग आशीर्वाद छ, अनि युकेमा बस्नुहुने मेरा छोरीहरू अनु अलिसा, छोरा विनय, बुहारी सुभिक्षा, भान्जा शिवान्त र नाति

0: आर्यमा मुटुभरिको न्यानो माया छ। अरू सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर बुन, यामदास मुलिचा, राजेन्द्र बान्तवराई, केबी गुरुङ, राजेन्द्र लिम्बू, नम्बरीहरू कृष्ण चामलिङ र मदन लिम्बू, उहाँहरू सबै सबैलाई मेरो सम्झना छ। नेपालमा अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, राजा राम राय माझी, बहिनीहरू सुषमा सुस्केरा, दर्पण देविका रुदुङ, सरस्वती राई, जुनिना राई, विनिता सुनवार, काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवारलाई लगायत मलाई चिन्नुहुने र चिन्नु नहुने पनि सबै सबैलाई मिठो सम्झनाको साथमा धेरै शुभकामना छ। अन्तमा रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र युकेका परिवारहरूप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। मिल्छ भने हजुरहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ। धन्यवाद छवि थापा, बेलायत फोक्सटन केन्ट, युके, बेलायत वनवास दाजु।
1: कुन चाहिँ गीत राखिदिनु भयो तपाईँले उहाँलाई?
0: ओहो, अब भन्देउ न ए साइली भन्दै
1: ल त, साइली र माइलीको कथा सुना भयो त।
0: हजुर।

0: बीएस गोर्खा रेडियो
1: हजुर बीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँहरूले. कार्यक्रमको नाम छ परदेशीको सन्देश. छोटो ब्रेक पनि भयो र ब्रेकपछि हामी फेरि आएका छौँ. हामी तपाईँ समस्त आदरणीय श्रोतामा नमस्कार. सञ्चालक विनोद खड्काको
2: हजुर साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्दै अब भने हामी लाग्छौ कतातर्फ भन्दाखेरि
1: टेलिफोन तर्फ. तर ठेगाना चाहिँ दिइहाल्नुहोस् प्लिज. छोटकरीमा
2: एकदमै छोटकरीमा ठेगाना छ कार्यक्रम परदेशीको सन्देश बीएफबीएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र पठाउन सक्नुहुन्छ. त्यसै गरी हाम्रो इमेल आइडी छ bfsgorkha@bfs.com. सम्पर्क नम्बर छन् 5408055 5437364 5433.
1: छोटकरीमा ठेगाना पाउनुभयो भने अब छिनोफानो गर्नुपर्ने थियो. ठेगाना त दियौँ तर यो बिचमा हाम्रो एउटा टेलिफोन सम्पर्क भएको छ नि.
2: अवश्य पनि भएको छ दाजु.
1: यो चाहिँ कहाँ पूर्व कि पश्चिमतिर बहिनी?
2: हजुर हामीले खासमा झापा भनेर गरेको तर दाजु चाहिँ अहिले काठमाडौँमै बस्नुहुन्छ
1: र उसै यही बोलायो भने थियो नि चियाखानालाई.
2: अब चाहिँ बोलाउनु पर्छ दाजु.
1: हजुर
2: उहाँको नाम हो प्रेम कुमार आङदेम्बे. उहाँ भने 30 44 52 12 प्रशान्त आङदेम्बे भाइको बुवा हुनुहुन्छ.
1: ओहो ल स्वागत गरिहाल्नुहोस् त तपाईँ.
2: हुन्छ नमस्कार दाजु.
3: नमस्कार हजुर हजुर मेरो परिचय म 2RGR प्रशान्त आङदेम्बेको बुवा. म नेपाली सेनाको WO1 प्रेम कुमार आङदेम्बे घर झापा. अघि नै मेमले भनिसक्नु हो. सर्वप्रथम बीएफबीएस प्रदेशीको सन्देश कार्यक्रम मार्फत दुई चार शब्द सन्देश पठाउने अवसर जुराइदिनु हुने निशा मेम विनोद खड्का सर लगायत समग्र बीएफबीएस टिमलाई हार्दिक नमन साथै धन्यवाद दिन चाहन्छु. हाम्रो परिवारमा खुसी छाएको दिन छोरो प्रसन्न 20 वसन्त पार गरी 21 वसन्तमा प्रवेश गरेको दिन छोरा सधैँ आज्ञाकारी कर्तव्यनिष्ठ आयुष्मान र असल व्यक्ति बन्नु आफ्नो स्वास्थ्य भविष्य लक्ष्य र परिवारको सपनाप्रति सदैव समर्पित रहनु भन्ने सन्देश छोराले पठाउन चाहे सर. साथै समग्र परिवारबाट पुनः प्रशान्त आङदेम्बेको आज पर्न गएको जन्मदिनको लाखौँ लाख शुभकामना छ. छोरा लभ यु मिस यु भन्दै यो छोरो 5-6 वर्षको सानो उमेर हुँदाखेरि फरमाइस गर्न चाहे सर. छोरो 5-6 वर्षको उमेर हुँदाखेरि ऊ आफैले गुनगुनाएको

0: गीत शब्द सुकबहादुर गुरुङको, सङ्गीत रह्यो तारा प्रकाश लिम्बूको र गायक दीपक लिम्बू उहाँले गाउनु भएको। मैले माया गर्न जानिन होला तिमीले सिकाउन सक्यौनी भन्ने गीत सुन्न र सुनाउन चाहे सर।
1: ओके, अब छोरा त गुनगुनाउने होइन, कता कता बाबा पनि गुनगुनाउनु हुन्छ क्या हो? यसो स्वर त गर्दाखेरि स्वर त बडो राम्रो छ त आरएसएम साहबको।
0: यसो हजुर बाथरुमतिर कहिले
1: अनि तपाईँले यति राम्रो सन्देश दिनुभयो। अब तपाईँ नेपाली सेनाको हुनुहुँदैछ, तपाईँ सेवानिवृत्त कि अहिले पनि जागिरमा हुनुहुन्छ?
0: म सेवामै छु, अब अवकाश हुने बेला भयो, अब रिटायर हुने बेला भयो सर।
1: कुन पल्टन भनेर सोध्न सकिन्छ?
0: म चाहिँ जगदलगढको हो, जगदलगढको चाहिँ एउटा पोस्ट एयरपोर्टमा छ, म एयरपोर्टमा कार्यरत छु अहिले सर।
1: ए 11 नम्बर कि 9 नम्बर बहिनी?
0: म चाहिँ जगदलगढ अनि 14 बहिनी र 11 बहिनी भन्दा यता छुट्टै हाम्रो चाहिँ एउटा कम्पनी छ सर।
1: हो हो, त्यहाँ हामी सधैँ देख्छौँ, साइन पोस्ट देख्छौँ होइन, म भित्र पनि गएको छु। एनिवे तपाईँले अझै पनि सेवा पुर्याइरहनु भएको रहेछ देशको लागि, अनि यो नेपाली सेनामा कार्यरत हुँदाखेरि देश विदेशको भ्रमण गर्ने पनि मौका पाउनुभयो सरले?
0: अवश्य सर, हजुर हजुर सर।
1: कहाँ कहाँ पुग्नुभयो?
0: म लेबनान गएँ अनि त्यहाँबाट साउथ अफ्रिका कङ्गो आदि जाने अवसर।
1: हो नि, अब हाम्रो नेपाली सेनाको ठुलो नाम छ, जहाँ गए पनि एकदम हाम्रो सेनाले गरेको योगदानको कदर हुन्छ। युनाइटेड नेसनको हरेक काममा चाहिँ नेपाली सेना नै अगाडि बढेको हामीले पाउँछौँ। गर्दाखेरि तपाईँहरूले पुऱ्याएको यो योगदानको कदर संसारले गरेका छन् होइन, हामी पनि एकदमै गर्वान्वित छौँ। र अब हजुर अहिले अब सेवामा अझै हुनुहुँदो रहेछ, अब त्यत्रो ठुलो पोस्ट आरएसएम होइन, WO1 आरएसएम गर्दाखेरि जिम्मेवारी पनि त्यत्तिकै छ, र हाम्रो पल्टनमा पनि WO1 भन्ने बित्तिकै सबजना थर्र हुन्छन् हजुरलाई देख्ने बित्तिकै, यहाँ पनि सब छडक्क आफ्नै लाइनमा लाग्छन्।
0: हजुर हजुर सर, म परिवारमा पनि त्यस्तै छु, पल्टनमा पनि त्यस्तै छु, अलिक छुच्चो छुच्चो परिएको छ हजुर।
1: हो नि, कामै त्यही हो, हाम्रो कामै त्यही हो होइन त, कामै त्यही हो।
0: हजुर हजुर सर, थ्याङ्क यू सर।
1: माथि पनि ठ्याक्क राख्नु पर्ने, मुनिलाई पनि ठिक आफ्नो ठाउँमा राख्नु पर्ने होइन, बडो अलिकति अप्झसे काम त छ, तर सबैले चाहिँ डिसिप्लिन होइन अनुशासन पालना गर्नको लागि हजुरको ठुलो रोल छ। गर्दाखेरि ल त हजुरसँग चिनजान भयो, खुसी लाग्यो, बेला बेलामा यसरी नै हामी पनि कन्ट्याक्ट गर्छौँ। बिएबिएस भने त तपाईँको पनि हो, फेरि हाम्रो ब्रिटिस आर्मी र नेपाली सेनाको त लामो समयदेखिको एउटा एकदमै नाता छ, एकअर्कामा हामीले सधैँसँगै सहकार्य गरेका छौँ। गर्दाखेरि हजुरहरू आफ्नै रेडियो ठानेर आउनुहोला है त।
0: हस् थ्याङ्क यू सर, हजुरलाई पनि वेलकम छ सर, कहिले काहीँ यतातिर यसो आइसिँदाखेरि यसो बाटो नभुलिसी हजुर नभिराइसियो।
1: मलाई ठ्याक्कै थाहा छ कहाँ छ भनेर, कहिले कहिले त्यहाँ आउँदाखेरि ल आरएसएम साहबलाई भेटौँ न त भनेर, आङदम्बे आरएसएम भनेपछि त सबैले चिन्नुहुन्छ होला नि।
0: प्राय गरेर सर, प्राय गरेर यहाँनिर अब जे 5-6 अब ब्रिगेड छ, बटालियन छ र हामी चाहिँ कम्पनी हो, अनि आफ्नै मान्छे पऱ्यो भने ठ्याक्कै चिनिहाल्छ, नत्र पनि नत्र पनि गेटमा अब जे चिनिहाल्छ सर।
1: सोधुला नि, अब हाम्रा पनि धेरै साथीहरू छन् होइन, गर्दाखेरि हामी सँगै सँगै हिँड्ने त हो नि, हरियो लुगा लाउने, टाइममा हिँड्ने, अनुशासन गर्ने, मान्ने होइन त सर।
0: ओके
1: ल त, आज हजुरको छोराको बर्थडेको उपलक्ष्यमा राम्रो समयमा कति मिठोसँग सन्देश यहाँले दिनुभयो, अनि बाबुको आमा पनि सँगै हो कि अलि पर हुनुहुन्छ?
0: सरी सर
1: होइन, बाबुको आमा यानि कि तपाईँको श्रीमती पनि सँगै हो कि अलि पर हुनुहुन्छ? हजुर
0: झापामा सर, भाइ धरानमा, हजुरबा हजुरमा
1: झापामा
0: सर।
1: ए नभए त उहाँसँग पनि कुरा गर्न मिल्थ्यो कि भन्ने मेरो उद्देश्य हो, कुनै बेलामा उहाँसँग पनि हामी कन्ट्याक्ट गरौँला, यहाँसँग टेलिफोन लिउँला। हस् त, थ्याङ्क यू भेरी मच। अब तपाईँ यसो हामीलाई फुर्सद मिल्यो भने हाम्रो स्टुडियो ब्रिटिस क्याम्पतिर पनि घुम्न आउनुहोला, यो मेरो पनि निवेदन तपाईँलाई है त, यो चाहिँ
0: निम्तो
1: पनि भन्नु।
2: प्रेम दाई एकदम धन्यवाद छ,
0: बाई बाई, नमस्कार बाई।
1: WO1 आरश्यम प्रेम कुमार आङदम्बे नेपाली सेनाका हैन बहिनी कति मजाले कुराकानी गर्नुभयो
2: एकदम मजाले उहाँले त प्रिपरेशन पनि गर्नु भएको रहेछ है मैले एक घण्टा अगाडि नै
1: पल्टने हो नि बहिनी
2: हजुर मजाले लेखेर हैन
1: प्री प्लानिङ प्रिपरेशन त हुनै पर्यो नि 7 पीज भन्छ के बहिनी
2: हजुर हो
1: धेरै पो छ त ओके अनि छोराको नाम प्रसन्न आङदम्बे एमटी प्लाटुन 2 आरजीआर भन्नु भएन त
2: ओके
1: बाबु पनि आफ्नो बाबाको कुरा सुनेर दङ्ग पर्नु भयो होला कति मजाले प्रष्ट रूपमा आफ्नो कुरा राख्नु भयो भने अब यो बर्थडे गीततर्फ लागौँ त
2: हजुर उहाँले चाहिँ रोज्नु भएको छ मैले माया गर्न जानिन होला तिमीले सिकाउनु पर्थ्यो नि होइन यो गीत हामी राखिदिन्छौँ भाइ प्रशान्तको लागि र हाम्रो दाजु प्रेम कुमार आङदेम्बे र उहाँको परिवारको लागि सम्पूर्ण श्रोताको लागि पनि

0: ओके गीत भयो, गीत सुन्नु होला भन्ने आशा गरौँ हाम्रो श्रोता टुवर्ड चेयरमा हुने प्रशान्त आङदम्बे भाइले भन्दै. अब आज अलिकति हाम्रो कार्यक्रम तलमाथि भयो नि होइन, किन टेलिफोन लागिहाल्यो, उहाँलाई हामीले छोड्न पनि सकेनौँ, अब छिनोफानो तर्फ लाग्नु पर्ला पनि.
1: एकदमै हजुर, फेरि हाम्रो प्रेम दाजु ड्युटीमा पनि हुनुहुँदो रहेछ होइन, त्यसैले हामीले उहाँलाई नै प्रायोरिटीको साथमा लियौँ श्रोता. अब हामी छिनोफानो तर्फ लाग्छौँ दाजु. यो दुई हप्ता अगाडि नै हामीले राखेको प्रश्न थियो,
0: प्रश्न के थियो बहिनी?
1: प्रश्न त हाम्रो धावकको बारेमा थियो होइन, म्याराथन धावकको बारेमा थियो. र म्याराथन धावक अब सबैभन्दा धेरै समय लगाएर म्याराथन पुरा गर्नुहुने व्यक्तिको नाम हामीले सोधेका थियौँ र ती हराएका धावकले कति वर्ष अथवा भनौँ कति समय पछि चाहिँ ती म्याराथन म्याराथन छ नि पुरा गरेका थिए भनेर पनि सोधेका थियौँ.
0: अहिले समयको रेकर्डमा सबभन्दा छिटो म्याराथन सकेको पक्का भन्ने हो भने यो चाहिँ अप्रिल 26, 2026 यो लन्डन म्याराथनमा भएको थियो. कृतिमानी केन्याका धावक सेबास्टियन साबेले 1:59:30 पुरा गरेर 2 आवर्सको ब्यारियरलाई ब्रेक गर्नुभयो. त्यही सन्दर्भमा हामीले चाहिँ सबैभन्दा लामो समय लिने आधिकारिक रूपमा के बहिनी, नभए त कोही कोही त कति लिन्छन् नि होइन, आधिकारिक रूपमा यसलाई मान्यता दिएको म्याराथनको रेकर्ड चाहिँ कुन हो भन्दाखेरि हराएका धावक जापानी नागरिक सिजो कानाकुरी उहाँको नाम होइन, उहाँले चाहिँ सन् 1912 स्टकहोम ओलम्पिकका क्रममा उनी हराउनु भएको थियो र सन् 2002 उहाँले आफ्नो दौड 54 वर्षपछि आधिकारिक रूपमा पुरा गर्ने मौका पाउनुभयो र पक्का भन्नु पर्दाखेरि 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 र 20.3 फ्र्याक्सन पनि छ कि बहिनी होइन, मा चाहिँ उहाँको यसलाई चाहिँ आधिकारिक रूपमा लिएको छ. लामो यात्रा भयो, उहाँ चाहिँ गर्मीको कारणले कुद्न सक्नु भएन, उहाँ बेहोस हुनुभयो, बिचमै गर्मीको कारण एक कुरा कुनामा बसे, आराम र सहयोगको खोजी भयो, एउटा किसान परिवारले उहाँलाई घरमा लगेर आराम गरायो, त्यसो तर जुस पनि खान दिएछन्, तर के भयो भने उहाँलाई अलिकति लज्जा बोध भयो, उहाँ चाहिँ कसैलाई रिपोर्ट नगरिकन जापानै फर्किनु भएछ कि, कसैलाई सुटुक्कै पानी जहाज चढेर गोप्य रूपमा फर्किनु भयो. उहाँ आधिकारिकहरूलाई केही नभनिक रेल चढेर आफ्नो होटल फर्के, त्यसपछि जापानतर्फको पानी जहाज चढेर उहाँ चाहिँ स्वदेश जानुभएछ. त्यस कारणले यहाँ खोजतलास भयो, कहीँ पनि भेटिएन, के भयो भयो भनेर मिसिङ पर्सनको रूपमा राख्नुभयो. तर पछि यो कुरा थाहा भयो, पत्रकारले थाहा पायो, कुरा आयो र उहाँलाई त्यो दौड पुरा गर्नको लागि मौका दियो र बाँकी दौड उहाँले फेरि पुरा गर्नुभयो. यसरी 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 मिनट र 20.3 सेकेन्डमा उहाँले यो दौड पुरा गर्नुभयो. उहाँको नाम फेरि भनिदिउँ, जापानी धावक सिजो कानाकुरी मान्छे हाम्रो श्रोताले यसलाई गएर फेरि खोज्न सक्नुहुन्छ गुगलमा गएर. होइन त पनि
1: ओके,
0: अब हाम्रो हराएको धावकलाई चिन्ने मान्छेहरू को को हुनुहुन्छ भन्नुहोस् त.
1: उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेका, त्यसै गरी छवि थापा हुनुहुन्छ हाम्रो दाजु फोक्सन केन्टबाट, एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, तारा रेग्मी र उमेश रेग्मी हुनुहुन्छ विराटनगरबाट.
0: ओके, अब त्यो चिट्ठा बक्स तपाईँसँगै छ, तपाईँले यसो आवाजको साथमा चारजना मध्येमा यसो गरेर आँखा चिम्लेर केही नभनिकन सुटुक्क निकाल्नु होला अनि खोलेर पढिदिनु होला. तपाईँ पढ्नुहोस्, म चाहिँ ताली बजाउन तयार छु. चारजना मध्येमा को चाहिँ लक्की हुनुभयो बहिनी?
1: ओहो, लक्की हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ
0: कोहलपुर बाँके. ल युक्तजी, तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ र भाग लिँदै गर्नुहोला, यस्ता यस्ता रमाइला रोचक कुराहरू सुन्दै गर्नुहोला. तपाईँले पनि हामीलाई कुनै कुनै बेलामा प्रश्न यो पनि राम्रो छ भनेर दिनुहोला है त. ओके, अब यसपालि प्रश्न राख्ने कि नराख्ने?
1: हजुर, यसपालि पनि प्रश्न राखौँ दाजु, किन भन्दाखेरि अब दसैँ पनि आउँदैछ होइन, अब एकदमै खुसियालीको साथमा मनाउन नपाए पनि हामी हाम्रा श्रोतालाई चाहिँ पुरस्कारद्वारा खुसी फेरि पनि दिन चाहन्छौँ.
0: ओके, यसपालि चाहिँ गीती प्रश्न राख्नु पर्ला है कसो त.
1: हुन्छ हुन्छ,
0: हेरौँ न त, हाम्रो ब्रिगेडमा पनि धेरै राम्रा राम्रा कलाकार थिए छन् र होलान् होइन, कसले गीत गर्न पाए, रेकर्ड गर्न पाए, तर हङकङको बेलामा हङकङमा हाम्रो स्टुडियोमा धेरै गीतहरू रेकर्ड भयो क्या बहिनी, सयौँ सयौँ गीतहरू रेकर्ड भएका छन्, हामीसँग अझै पनि छ. त्यस कारणले गर्दाखेरि उहाँहरूलाई कसैले चिन्नुहुन्छ कि भनेर यो गीत मैले लगाएँ है. गायकको नाम मात्रै खोज्नु पर्यो, तपाईँहरूले सक्नुहुन्छ भने ब्यान्डको नाम भने पनि भयो. यो गीत सुनाऊ.
2: गज